0: याद रखें, खाने पीने में मैंने बाज़ आदाब बयान किए हैं, अगर पहले इल्म नहीं था हम सब जाहिल हैं। ज़ाहिर इल्म हमेशा इल्म हासिल करने से ही आता है। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इन्नमल इल्म बित्तअल्लुम, पहले पता नहीं था जहालत की वजह से, आज हम अगर कुछ जान चुके हैं तो अभी अपने आप से अल्लाह ताला से अहद कर लें कि अल्लाह ताला हम कोशिश करेंगे, अल्लाह ताला हमें तौफीक अता फरमा कि हम इन आदाब पर अमल कर सकें। सुभान रब्बिक रब्बिल इज्जत अम्मा यसिफून व सलामुन अल मुरसलीन والحمد لله رب العالمين وصلى الله وسلم
1: السلام عليكم ورحمه الله وبركاته
0: وعلى اله وصحبه اجمعين
1: بسم الله والحمد لله والصلاه والسلام على رسول الله صلى الله عليه وعلى اله وصحبه ومن والاه اما بعد ارشاد باري تعالى ہے أعوذ بالله من الشيطان الرجيم خلق الإنسان من عجل والنبي رحمة صلى الله عليه وآله وسلم لفرمايا ایک شخص کے متعلق الأشج بن عبد القيس إن فيك لخصلتين يحبهم الله تعالى الحلم والأناء رواه مسلم آج کے خطبے کا موضوع ہے دو خصلتیں جنہیں اللہ تعالی پسند فرماتا ہے حلم اور أناء بردباری اور آہستگی حلم کیا ہے انا آہستگی کیا ہے ان دونوں میں کیا فرق ہے